यो आकाशवाणी घाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। ब्रिक्स राष्ट्र गोष्ठीको नेताहरूको विगत वर्षको 22 अप्रेलको जम्मू काश्मीर पहलगाममा सन्त्रासवादीको आक्रमणमा तीव्र भाषाले हुंकार दिएका छन् र यो जोडी विवृतिमा ब्रिक्सको राष्ट्र गोष्ठीको नेताहरूले सम्पूर्ण प्रकारका सन्त्रासवादको विरूद्धमा युद्ध दिने संकल्प कुरा व्यक्त गर्दछन्। नयाँ दिल्लीको भारत मण्डपमा अनुष्ठित ब्रिक्स राष्ट्र गोष्ठीको 18वां सम्मेलनको हिजो पहिलो दिनमा सर्वसम्मति रूपमा गृहीत भएको नयाँ दिल्लीको घोषणा पत्रमा सम्पूर्ण प्रकाशले सन्त्रासवाद अपराध र यसको सपक्षमा कुनै जुक्ति रहने छैन भन्दै उल्लेख गरिएको छ। ब्रिक्सका नेताहरूले सदस्य राष्ट्रहरूमा सन्त्रासवाद विरूद्धमा शून्य सहनशीलता नीति निश्चित गर्नलाई यो क्षेत्रमा द्वैत स्थिति परिहार गर्नलाई आह्वान जनाएका छन्। नेताहरू लगायत पश्चिम एसियाको वर्धित उत्तेजनाको विगत मा प्रकाश गरी परिस्थितिको कुनै नराम्रोतिर जाने छैन, यसको निम्ति जति सक्नेछ संयम जारी राख्नलाई आह्वान जनाएका छन्। यता प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलित उहाँको समाप्तको मन्तव्यमा भन्नुभएको छ कि दिल्ली घोषणाको पत्रले सदस्य राष्ट्रहरूको संकल्प स्पष्ट दिश प्रदर्शन गर्नेछन्। उहाँले भन्नुभएको छ कि अहिले यो प्रस्तावहरूको परिणाम समान्तरल रूपमा सदस्य राष्ट्रहरूको यो सम्पूर्ण दायित्व रहनेछ र यसको पूर्वमा सर्वात्मक गोलकीय प्रकाशन र बौद्धवादको सुदृढीकरण सम्बन्धी उद्बोधनी भाषणमा श्री मोदीले प्रत्येक वर्ष राष्ट्रको दायित्वमा रहेको राष्ट्रको बदलावको सम्बन्धी र राष्ट्र घोषीको गतिलाई जारी राख्नलाई ब्रिक्स निरन्तरता र रूपायणको व्यवस्थाले प्रस्ताव दिएको छ। यता मुख्यमन्त्रीले डाक्टर हेमन्त विश्व शर्माले ब्रिक्सको शीर्ष सम्मेलनको नयाँ दिल्लीको घोषणा पत्रमा उत्तर पूर्वाञ्चलको द्वारमुखलाई गुवाहाटीको नाम उल्लेख गर्नको लिएर सन्तुष्टि प्रकाश गर्नुभएको छ। डाक्टर शर्माले सामाजिक माध्यमद्वारा एउटा वार्तामा उहाँले भन्नुभएको छ कि ब्रिक्सको राष्ट्रहरूको ड्रग्स विरोधी सन्त्रास र अंशीदारहरूलाई बैठकमा ग्रहण गरेको गुवाहाटी घोषणालाई आनुष्ठानिक रूपमा स्वीकृति दिनको निम्ति राज्य सरकारले पन लिएका छन्। जोरहाटमा आजदेखि राज्यको जिल्ला आयुक्तहरूको दुई दिनको सम्मेलन अनुष्ठित हुनेको छ। यो सम्मेलनको मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको उपस्थितिमा प्रत्येक जिल्लाको विभिन्न विभागको उन्नयनहरूको कामकाजको विस्तृत छलफल गरिनेछ। जोरहाट जिल्लाको आयुक्त जय शिवानीले प्रकाश गराउनुसार सम्मेलनको राज्यमा सम्पूर्ण जिल्लाको आयुक्त लगायत विभिन्न विभागको शीर्ष विषय र केहीजना मन्त्रीले भाग लिनेछन्। सम्मेलनमा भाग लिएको पूर्वमा मुख्यमन्त्री जोरहाटको सिनाम रार नवनिर्मित जिल्ला आयुक्त संहत कार्यालयमा सिनामरा रेलवे हवाई पुल र लुइतपरिया मिसिङ उच्चतर माध्यमिक विद्यालयको नयाँ भवन उद्बोधन गर्नुभएको छ। उहाँले लगायत शिवसागरको विश्वविद्यालयको छात्री निवास पनि खुला गर्नुभएको छ र उद्बोधनी कार्यक्रममा श्रम कल्याण विभागको मन्त्री रामेश्वर तेली राजा र दुर्योग व्यवस्थापन विभागको मन्त्री केशव महन्त र शिक्षा मन्त्री डाक्टर रेनेश पेदो सांसद कामाख्य प्रसाद तासा लगायत विधायक हितेन्द्रनाथ गोस्वामी र रूपज्योति कुर्मी लगायत धेरै जस्ता विशिष्ट व्यक्ति उपस्थित रहेका छन्। सिनामरा चाय बगानको प्राय जस्तो 12 बिघा माटोलाई समेटी जोरहाट जिल्लाको आयुक्त पास मलिया कार्यालय निर्माण गरिएको छ र नयाँ कार्यालयको सित उन्नत सासुविधायुक्त सभागृह लगायत प्रेक्षागृह पनि संलग्न गरिएको छ। मिसिङ स्वायत्त शासन परिषदको 40 समष्टिमा चूडान्त फोटोयुक्त भोटर तालिका हिजो प्रकाश गरिएको छ र राज्य सरकारको भोयाम जनजातिको परिक्रमा विभागले जारी गरेको अधिसूचना र मिसिङ स्वायत्त शासित परिषदको समष्टिहरूको सीमा निर्धारण गरेपछि नै यो चूडान्त भोटर तालिका प्रस्तुत गरिएको छ। प्रकाश पाएको भोटर तालिकाको अनुसार 40 समष्टिमा मुठ 635,601 मतदाता रहेका छन्। यसमा 317,343 पुरुष र 318,256 महिला र 2 तेस्रो लिङ्गका मतदाता रहेका छन्। चूडान्त भोटको तालिकाको मुठ 1,033 मतदान केन्द्रमा अन्तर्भुक्त गरिएको छ। समष्टिको भित्तिमा यो चूडान्त भोटर तालिका साधारण राइजको निम्ति संश्लिष्ट चक्र विषयको कार्यालय र खण्ड उन्नत विषय कार्यालयको उपलब्ध रहेका छन्। साथै संश्लिष्ट विषयहरूको अन्तर्गत पौरसभा नगर उन्नयन समिति उपपञ्जन कार्यालय थाना चाइबागान र गाउँ पञ्चायतको कार्यालयहरूमा यो तालिका उपलब्ध रहनेछ। जुबिन क्षेत्र निर्माणको समिति विश्वव्यापीहरूले हिजो गुवाहाटीको रविन्द्र भवन सांस्कृतिक सञ्चालकको राहुल दाससित यो बैठकमा भाग लिएका छन् र बैठकमा जुबिन क्षेत्रको निर्माण समितिको भएर गरिमा शैका गार्ग पार्थपतिम गोस्वामी राजेश भुइँया र जयन्त काकती उपस्थित रहेका छन्। यो छलफलमा 19 सेप्टेम्बर जुबिन दिवस उद्यापन सन्दर्भमा छलफल गरिएको छ र बैठकपछि नै संवाद माध्यम अघि गरिमा शैका गार्गले भन्नुभएको छ कि कलागुरु आर्टिस्ट फाउन्डेसन जुबिन गार्ग न्यास लगायत विभिन्न सांस्कृतिक कार्यक्रम उद्योगको र सांस्कृतिक सञ्चालक

सहयोगमा सोनापुरको जुबिन क्षेत्र 17 सेप्टेम्बरदेखि 3 दिनको जुबिन दिवस उद्यापन गरिनेछ र 17 सेप्टेम्बरमा सर्वधर्म प्रार्थना सभा र 18 सेप्टेम्बरमा सांस्कृतिक कार्यक्रम र 19 सेप्टेम्बरमा गुरुवासन प्रतिष्ठा र भागवत पाठ लगायत निशा रातिसम्म भावना रहनेछ भन्दै श्रीमती गार्गले प्रकाश गर्नुभयो र उहाँले भन्नुभएको छ कि 19 सेप्टेम्बरको दिन जुबिन गार्गको स्मृति रहनको साथसाथै उहाँको सृष्टिराजी उद्यापन गर्न आह्वान जनाउनु भएको छ। दुबईमा महिला टी20 एसिया कप क्रिकेटको फाइनलमा आज भारत गएबार विजय श्रीलङ्काको बीच खेलिनेछ र भारतको समयअनुसार 8 बजे यो खिताब अर्जनको युद्ध आरम्भ हुनेछ। सुन्दर समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुबा शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेरो मेपको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियोको घर अनुसार 3:21:50 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज उद्घोषकका मन पर्दा गीतका कार्यक्रम र यो कार्यक्रमको अघि हजुर समक्ष एउटा सानो महत्त्वपूर्ण विषय मेक इन इन्डिया अर्थात् भारतमा निर्माण गरौँ भन्ने अभियानको बारेमा केही कुरा प्रस्तुत गर्न चाहन्छु। र मेक इन इन्डिया भारत सरकारद्वारा सुरु भइएको एउटा महत्त्वपूर्ण अभियान हो। यसको मुख्य उद्देश्य भारतलाई उत्पादन तथा निर्माणको क्षेत्रमा आत्मनिर्भर र शक्तिशाली बनाउनु हो। यो अभियान 25 सेप्टेम्बर 2014 सुरु भएको थियो। मेक इन इन्डियाको मुख्य लक्ष्य भारतभित्र विभिन्न वस्तु तथा सामग्री उत्पादन बढाउनु र उद्योगहरूको विकास गर्नु र देशका युवाहरूका लागि रोजगारीका नयाँ अवसर सृजना गर्नु हो। पहिले धेरै वस्तुहरू विदेशबाट अर्थात् गर्नुपर्ने अवस्था हुन्थ्यो, तर भारतमै उत्पादन बढ्दै गएमा विदेशी वस्तुमा निर्भरता कम हुन्छ र देशको अर्थतन्त्र पनि बलियो बन्दछ। मेक इन इन्डिया बारेमा केही कुराकानी गर्नेछौँ र यसैबीच हामी हजुर समक्ष प्रस्तुत गर्दछौँ उद्घोषकका मनपर्दो गीतका कार्यक्रम र आउनुहोस् त पहिलो गीत सिकार्नुहोस् मिलन नेवारको कण्ठमा यो गीत।

श्रोताहरू, भारत युवाहरूको ठूलो जनसङ्ख्या भएको देश हो। यहाँ धेरै प्रतिभाशाली, मेहनती र सिप भएका युवाहरू छन्। यदि उनीहरूलाई उचित अवसर, तालिम र सुविधा प्रदान गर्यो भने उनीहरूले देशको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छन्। मेक इन इन्डियाले विशेष गरी युवाहरूलाई उद्यमी बन्न र आफ्नै व्यवसाय सुरु गर्न पनि प्रेरित गरेको छ। यस अभियान अन्तर्गत अटोमोबाइल, इलेक्ट्रोनिक्स, कपडा, औषधि, रक्षा, कृषि तथा अन्य विभिन्न क्षेत्रमा उत्पादन बढाउने प्रयास भइरहेको छ। विदेशी कम्पनीहरूलाई पनि भारतमा लगानी गर्न र उद्योग स्थापना गर्न प्रोत्साहित गरिएको छ। यसबाट नयाँ उद्योग खुल्ने, रोजगारी बढ्ने र देशको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मेक इन इन्डियाको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्थानीय उत्पादनलाई प्राथमिकता दिनु हो। हामीले दैनिक प्रयोग गर्ने धेरै वस्तुहरू भारतमै उत्पादन हुनु सक्छन्। त्यसले सम्भव भएसम्म विदेशी उत्पादनको प्रयोग र स्थानीय उद्योगलाई सहयोग गर्नु आवश्यक छ। मेक इन इन्डियाबारे जारी राख्दै आउनुहोस् त अर्को कोसेली सुन्नुहोस्, लक्ष्मी थापाको कण्ठमा यो गीत।